0: एक फनकार प्रोग्राम में सामीन अभी आप सुन रहे थे चित्रा सिंह की गाई कुछ गैर फिल्मी गजलें। इसके साथ ही आज का गैर फिल्मी गजलों का ये प्रोग्राम अब खत्म होता है। ये आकाशवाणी की उर्दू सर्विस है। शब के 9:45 हैं, अब खबरें नश्र होंगी।
1: ये आकाशवाणी है, जमीर रजवी से खबरें सुनिए। सबसे पहले इस वक्त की सुर्खियां। भारत ने पाकिस्तान मकबूजा जम्मू कश्मीर में मुजाहिरीन पर की गई सख्त कार्रवाई के दौरान 30 शहरियों की मौत पर गहरी तश्वीश का इजहार किया है। भारत ने इस्लामाबाद पर फर्जी खबरों की आड़ में इंसानी हकूक की संगीन खिलाफ वर्जियों को छुपाने का इल्जाम आयद किया है। वज़ीर ख़ारिजा डॉक्टर एस जयशंकर ने कहा है कि वज़ीर आज़म नरेंद्र मोदी की क़यादत में गुज़श्ता 12 साल के दौरान मुल्क की खारजा पॉलिसी अपने असल कौमी अहदाफ से हम आहंग रही है। वज़ीर आज़म नरेंद्र मोदी ने मगरबी एशिया की बदलती हुई सलामती की सूरत हाल पर कुवैत के अमीर से टेलीफोन पर बात की है। मरकजी हुकूमत ने खाम तेल की बढ़ती कीमतों के बोझ से सारिफिन को राहत देने के मकसद से तेल मार्केटिंग कंपनियों को तकरीबन 1.23 लाख करोड़ रूपये की माली मदद फराहम की है। मरकजी वजीर दाखिला अमित शाह ने जमीनी सरहदों पर कार्गो कार्रवाई और मुसाफरी आमोदरफ्त को आसान बनाने और उसे डिजिटाइज करने के मकसद से लैंड पोर्ट मैनेजमेंट सिस्टम का इफ्तिताह किया। और वजारत दिफा तवानाई की यकीनी फराहमी के तवील मुद्दती इस्तेकाम के लिए उत्तर प्रदेश में बैटरी तवानाई जखीरा निजाम वाला 250 मेगावाट शमसी बिजली प्रोजेक्ट कायम करेगी। अब खबरें तफसील से। भारत ने पाकिस्तान मकबूजा जम्मू कश्मीर में मुजाहिरीन पर की गई सख्त कार्रवाई के दौरान 30 शहरियों की मौत पर गहरी तश्वीश का इजहार किया है। भारत ने इस्लामाबाद पर फर्जी खबरों की आड़ में इंसानी हकूक की संगीन खिलाफ वर्जियों को छुपाने का इल्जाम आयद किया है। नई दिल्ली में मीडिया से बात करते हुए वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने बताया कि नई दिल्ली पाकिस्तान से आ रहे वीडियोज और फर्जी खबरों के पैटर्न पर निगाह रखे हुए है। जनाब जायसवाल ने इन्हें पाकिस्तान की अपनी नाकामियों को छुपाने और इंसानी हकूक के खिलाफ वर्जियों से तवज्जो हटाने की कोशिश करार दिया। पाकिस्तानी मकबूजा जम्मू कश्मीर में हिफाजती दस्तों और मुजाहिरीन के दरमियान झड़पों में 30 से ज्यादा लोगों की मौत हो गई और तकरीबन 200 जख्मी हो गए। हुकाम की जानिब से सिविल सोसाइटी के सरकार इत्तेहाद ज्वाइंट अवामी एक्शन कमेटी JAAC पर पाबंदी आयद करने के बाद खित्ते में कशीदगी बढ़ गई है। JAAC ने पाकिस्तान मकबूजा जम्मू कश्मीर में इकतसादी और सियासी वजूहात की बिना पर मुजाहिरों की शुरुआत की है। वजीर खारजा डॉक्टर एस जयशंकर ने कहा है कि भारत की खारजा पॉलिसी अब अपने बुनियादी कौमी मकासिद के साथ हम आहंग है। जनाब जयशंकर ने कहा कि खारजा पॉलिसी और सिफारती अमल अब हुकूमत की जानिब से समाजी तहफ्फुज़ और कौमी तरक्की पर तवज्जो मरकूज करने को तरजीह देने के मकसद के साथ मुंसलिक हो गए हैं। डॉक्टर जयशंकर DD न्यूज को दिए गए इंटरव्यू में इजहार ख्याल कर रहे थे। उन्होंने कहा कि कौमी सलामती आज के दौर में महज सरहदों की हिफाजत करना ही नहीं है बल्कि इसमें माशी तवानाई सेहत फर्टिलाइजर और साइबर ताकत का तहफ्फुज़ भी शामिल है। डॉक्टर जयशंकर ने कहा कि भारत खलीजी खित्ते में अपने मजबूत स्ट्रेटेजिक और इक्तिसादी मफादात का तहफ्फुज़ करने के साथ साथ ईरान अमरीका और इसराइल के साथ अपने आजादाना ताल्लुकात को भी बरकरार रख रहा है। डॉक्टर जयशंकर ने बढ़ती हुई जोग्राफियाई सियासी कशीदगी के दरमियान खलीजी खित्तों में भारत की मुतवाजन रवाबित पर भी जोर दिया। वज़ीर आज़म नरेंद्र मोदी ने आज दोपहर कुवैत के अमीर शेख मिशेल अल अहमद अल जाबिर अल सबाह से टेलीफोन पर बात की। दोनों रहनुमाओं ने मगरबी एशिया में बदलती हुई सलामती से मुतालिक सूरतेहाल पर नजरियात का तबादला किया। वज़ीर आज़म ने मगरबी एशिया में बढ़ती हुई कशीदगी पर तश्वीश का इजहार किया और कुवैत के इख्तदार आला और इलाकाई सालमियत पर हमलों की भारत की जानिब से सख्त मजम्मत का अयादा किया। उन्होंने कशीदगी कम करने जल्द अज जल्द अमन इस्तेकाम की बहाली के लिए मुजाकिरात और सिफारती अमल शुरू किए जाने का इरादा किया। जनाब मोदी ने कुवैत में कसीर तादाद में भारतीय बिरादरी की बहबूद और हिफाजत के लिए मुसलसिल जाती तवज्जे देने पर कुवैत के अमीर का शुक्रिया अदा किया। वज़ीर आज़म नरेंद्र मोदी हफ्ते के रोज से फ्रांस और स्लोवाकिया के 6 रोजा सरकारी दौरे पर रहेंगे। अपने दौरे के पहले मरहले में वज़ीर आज़म मोदी इतवार के रोज फ्रांस के सदर इमैनुअल मैक्रों से नाइस शहर में दोतरफा मुलाकात करेंगे। इस दौरान दोनों रहनुमा भारत फ्रांस दोतरफा ताल्लुकात के सभी पहलुओं का जायजा लेंगे। ان تعلقات کو اس سال خصوصی عالمی اسٹریٹجک ساجیداری کا درجہ دیا گیا ہے. اپنے دورے کے دوسرے مرحلے میں وزیر اعظم مودی 14 سے 16 جون تک سلوواک جمہوریہ کے سرکاری دورے پر رہیں گے. سال 1993 میں سلوواکیا کی آزادی کے بعد سے کسی بھارتی وزیر اعظم کا سلوواکیا کا یہ پہلا دورہ ہوگا. دورے کے تیسرے مرحلے میں وزیر اعظم 16 اور 17 جون کو فرانس کے ایویوں میں G7 چوٹی کانفرنس میں شرکت کریں گے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. مرکزی حکومت نے خام تیل کی بڑھتی قیمتوں کے بوجھ سے صارفین کو راحت دینے کے مقصد سے تیل مارکیٹنگ کمپنیوں کو تقریباً 1.23 لاکھ کروڑ روپے کی مالی مدد فراہم کی ہے. حکومتی ذرائع کے مطابق تیل مارکیٹنگ کمپنیوں کو دی گئی یہ مالی مدد مغربی ایشیا تنازع کے پہلے 78 دنوں کے لیے ہے. اس مالی مدد میں ایکسائز ڈیوٹی کٹوتی بھی شامل ہے. ذرائع نے بتایا کہ سونے کی برآمد میں کمی دیکھی گئی ہے. ذرائع نے یہ بھی کہا کہ کم از کم 1 سال تک سونا نہ خریدنے کی وزیر اعظم کی اپیل اور امپورٹ ڈیوٹی میں کیا گیا اضافہ سونے کی برآمد میں کمی کی وجہ بنا ہے. ذرائع نے مزید بتایا کہ معیشت کی ترقی دباؤ کا شکار نہیں ہے اور تیز رجحان اس بات کا اشارہ ہے کہ گھریلو معیشت سے ملک کو مدد مل رہی ہے. ذرائع کے مطابق بین الاقوامی بازار میں کھاد کی قیمتوں میں قابل ذکر اضافہ ہوا ہے, لیکن حکومت کسانوں کو بے حد رعایتی قیمتوں پر کھاد فراہم کر رہی ہے. مرکزی وزیر داخلہ امیت شاہ نے بھارت کی زمینی سرحدوں پر کارگو کارروائی اور مسافر آمد رفت کو آسان بنانے اور اسے ڈیجیٹائز کرنے کے مقصد سے آج نئی دلی میں لینڈ پورٹ مینجمنٹ سسٹم LPMS ونیمے کا افتتاح کیا. یہ نظام زمینی بندرگاہوں کو مرکزی نظام کے تحت مربوط کرنے کی کارروائیوں کے لیے ڈیزائن کیے گئے ڈیجیٹل پلیٹ فارم کے طور پر کام کرے گا. یہ ہوائی اڈوں اور بندرگاہوں کے لیے پہلے سے موجود ڈیجیٹل نظام کو زمینی بندرگاہوں کے لیے دستیاب کراتے ہوئے لاجسٹکس اور انضباطی معلومات کے محفوظ اور حقیقی وقت پر مبنی تبادلے کو ممکن بنائے گا. جناب شاہ نے تقریب سے خطاب کرتے ہوئے کہا کہ یہ پہل جدید اور ٹیکنالوجی پر مبنی سرحدی انتظام کے نظام کی تعمیر کی جانب اہم قدم ہے. جناب شاہ نے کہا کہ یہ پلیٹ فارم وکست بھارت 2047 کے نظریے سے ہم آہنگ ہے اور یہ تجارت میں آسانی, کنیکٹیوٹی اور قومی سلامتی کو مستحکم کرے گا. جناب شاہ نے زور دے کر کہا کہ حکومت ڈیجیٹل ٹیکنالوجیز اور موثر انتظامی نظام کو اپنانے کے ذریعے سرحدی سلامتی کے تئیں عہد بستا ہے. وزیر داخلہ نے مزید کہا کہ ونیمے پلیٹ فارم کا آغاز سرحدی سلامتی کو مزید مستحکم کرنے اور زمینی بندرگاہوں کی مجموعی کارکردگی کو بہتر بنانے کی ملک کی کوششوں میں اہم سنگ میل ثابت ہوگا. وزارت دفاع نے اتر پردیش کے سیتاپور ایکس کینٹونمنٹ میں بیٹری انرجی اسٹوریج سسٹم BESS کے ساتھ 250 میگا واٹ کے شمسی توانائی پروجیکٹ کے قیام کو منظوری دے دی ہے. یہ نظام محکمہ دفاع کی تقریباً 850 ایکڑ خالی زمین پر قائم کیا جائے گا. یہ اپنی نوعیت کا پہلا پروجیکٹ ہے جسے وزارت دفاع کے ذریعے انجام دیا جا رہا ہے, جسے محکمہ دفاع کی خالی زمین پر بڑے پیمانے پر شمسی توانائی پیدا کرنے کی سہولت کے لیے BESS کا تعاون حاصل ہے. حکومت نے ریاستوں اور مرکز کے زیر انتظام علاقوں کی منریگا سے وکست بھارت گارنٹی فار روزگار اینڈ آجیوکا مشن گرامین VBG رام جی کی جانب آسان منتقلی کے لیے 95

0: مفید ہے. تو اس کو ایک اپنی زندگی کا ایک اہم حصہ بنا لیں کہ یو ہیو ٹو واک, وہ تو آپ کو ضرور کرنا ہے. ہاں, چونکہ تین چیزیں ایک اچھی صحت کی ضامن ہیں, صبح کی سیر, متوازن غذا اور ساؤنڈ سلیپ.
1: نہیں تو ڈائجیشن ہو سکتا ہے, بدہضمی ہو سکتی ہے.
0: ہاں بالکل ہو سکتی ہے بدہضمی, بالکل آپ نے صحیح کہا.
1: چلیے ہم بات کریں جب بدہضمی کے حوالے سے. ٹھیک ہے, آپ کہنے کے متوازن غذا کھانی چاہیے اور پانی پینا چاہیے ہر چیز, لیکن اس کے باوجود اگر کسی کو بدہضمی ہو جائے تو ایک تو فرسٹ ایڈ کے طور پر اس کو کیا کرنا چاہیے؟
0: کس قسم کی بدہضمی ہوئی ہے؟ وومیٹنگ تو نہیں ہو رہی ہے, کہیں لوز موشنز تو نہیں ہے, یا پیٹ میں تکلیف تو نہیں ہے؟ اس کو مد نظر رکھتے ہوئے ہم دواؤں کو تجویز کرتے ہیں, اور گھریلو نسخوں میں جیسے الائچی کا پانی بہت مفید ہے. جی ہاں جی ہاں, اس کو تھوڑا سا بوائل کیجیے.
1: کالی الائچی کہتی ہے.
0: جی جی جی جی, آپ وہ استعمال کیجیے, اور کوشش کریں کہ خالی پیٹ ہو جائیں.
1: اچھا,
0: کچھ نہ کھائیں ایک ڈیڑھ گھنٹے. لکوڈ ڈائٹ لیتے رہے. لکوڈ ڈائٹ میں جیسے میں نے عرض کیا گلوکوز ہے یا شربت ہے, جو مشروب غذائیں ہیں ان کا استعمال کریں, اور اگر لوز موشنز ہیں تو اس کے لیے ایک حب زہیر آتی ہے وہ استعمال کر لیں, اور اگر پیٹ میں کوئی تکلیف ہے تو بہت ساری ہماری جوارش ہیں, جیسے جوارش کمونی ہے, جوارش شاہی ہے, اس قسم کی دوائیں ہم مریضوں کو دیتے ہیں.
1: تو یہ دوائی فرسٹ ایڈ کے طور پر لی جا سکتی؟
0: ہاں, فرسٹ ایڈ کے طور پر بالکل رکھنی چاہیے لوگوں کو اس طرح کی چیزیں تو آج کل. اور اچھی بات یہ ہے کہ یونانی طریقہ علاج میں کہ کوئی بھی سائڈ افیکٹ نہیں ہے, ایک جو پلس پوائنٹ ہے. جو ہاسپٹل میں ہمارے مریض آتے ہیں تو وہ زیادہ تر یہی سوچ کر آتے ہیں کہ ان دواؤں کا کوئی سائڈ افیکٹ نہیں ہے.
1: ایسا موسم کوئی بھی ہو, سب سے زیادہ متاثر ہوتی ہے ہماری اسکن.
0: سورج جو ڈائریکٹ اسکن پر پڑتا ہے نا تو وہ بہت مضر ثابت ہوتا ہے, خاص طور سے گرمی کا سورج, جو گرمی میں بہت تپش ہوتی ہے. تو اس کے لیے ایسا کہ آپ چہرہ چھپا لیں.
1: اچھا,
0: ہاں, جتنے بھی پیشنٹس آتے ہیں میں سب کو یہ کہتا ہوں کہ بیٹا جب بھی آپ دھوپ میں نکلے نا سن کریم کی ضرورت ہی نہیں پیش آئے گی, اور گھر میں جا کے ارق گلاب سے آپ چہرہ صاف کیجیے اپنا, وہ زیادہ بہتر. ارق
1: گلاب ڈائریکٹ یا پانی میں ملا کے؟
0: ارق گلاب ایسے آپ مساج کیجیے, اس کے بعد آپ واش کر دیجیے, آپ کی جلد ہمیشہ تر و تازہ رہے گی, اچھی رہے گی. اگر آپ مشروب غذائیں استعمال کر رہے ہیں گرمی کے موسم میں تو وہ بہت ضروری ہے.
1: آپ کا بہت بہت شکریہ. یہ آکاشوانی کی اردو سروس ہے. پیش خدمت ہے جناب وی ایم آنند کا تحریر کردہ ڈرامہ انہونی باتیں.
2: ارے امیر چاند.
3: جی سرکار, آپ نے بلایا مجھے.
2: امیر چاند, میں کئی بار سوچتا ہوں کہ دنیا میں کیسی کیسی انہونی باتیں ہو جاتی ہیں.
3: کیوں, کیا ہوا سرکار؟
2: پچھلے 2 سال سے میں نوکر کی تلاش میں تھا, اور آخر لے دے کر نوکر ملا تو اس کا نام امیر چند, یعنی مالک غریب چند اور نوکر امیر چند.
3: حضور آپ کچھ بھی کہیے, آپ کا نام بھلے ہی غریب چند ہے لیکن آپ ہیں امیر, اور میرا نام بھلے ہی امیر چند ہے لیکن میں ہوں تو غریب.
2: ہاں یہ بات تو ہے. اچھا یہ بتاؤ, تمہیں باہر لان میں کرسیاں وغیرہ ٹھیک سے بچھا دی؟ برآمدے میں گلدستے وغیرہ رکھ دیا؟
3: جی سرکار, دیکھیے آپ کا کمرہ بھی چمکا دیا. اگر آپ برا نہ مانے سرکار تو ایک بات پوچھوں.
2: پوچھو
3: سرکار. پچھلے کچھ دنوں سے میں آپ میں بہت سی تبدیلیاں دیکھ رہا ہوں, یعنی کہ آپ نے دانت نکلوا کر دانتوں کا نیا سیٹ لگوا لیا, سر منڈوا کر نئے بالوں کی ٹوپی لگا لی ہے, کوئی خاص بات ہے کیا؟
2: امیر چند, اب تم سے کیا چھپانا, اس گھر میں شادی ہونے والی ہے.
3: اس گھر میں شادی؟ سرکار آپ نے تو میرے دل کی بات کہی, میں تو خود کئی دنوں سے سوچ رہا تھا کہ چھوٹے سرکار اب جوان ہو گئے ہیں, یعنی کہ 26-27 برس کے, اب ان کی شادی ہو ہی جانی چاہیے.
2: ہم اس سینس کچھ ہوش کی باتیں کرو. تم اس پوپٹ لال کے بارے میں سوچ رہا؟
3: جی
2: اس بے وقوف کے بارے میں جسے دنیا کی کچھ ہوش ہی نہیں ہے. ارے وہ کیا کرے گا شادی؟
3: تو سرکار پھر آپ کس کی شادی کے بارے میں کہہ رہے تھے؟
2: امیر چند, جانے تمہیں کب عقل آئے گی. ارے میں اپنی شادی کے بارے میں کہہ رہا ہوں.
3: کیا کہا سرکار, شادی اور آپ کی؟
2: ہاں میری شادی.
3: لیکن حضور کچھ تو سوچئے, ایسی انہونی یعنی کہ آپ 60-62 سال کی शादी करवाने जा रहे हो?
2: अमीर चंद, शादी के लिए कोई उम्र नहीं होती, समझे?
3: आप अपनी शादी रचाएं और आपका जवान बेटा कुंवारा बैठा रहे?
2: अमीर चंद, तुम्हें मेरे घरेलू मामलात में दखल देने का कोई अख्तियार नहीं, समझे? मैं तो अखबार में शादी के लिए इश्तिहार भी निकलवा चुका हूँ। इश्तिहार पढ़ते ही लड़की वाले आएंगे, शायद लड़कियाँ खुद भी आए। इसीलिए तो तुम्हें कहा था कि लॉन, बरामदा, कमरे वगैरह खूब सजा दो। अच्छा, बाहर जाके खड़े हो जाओ, जो भी आए उसे इज्जत से अंदर ले आओ, समझे?
3: समझ गया।
2: बात सुनो
3: जी,
2: जो सूट मैं तुम्हारे लिए सिलवा कर लाया था वो भी पहन लो। मैं नहीं चाहता कि गरीब चंद का नौकर अमीर चंद इन फटे पुराने कपड़ों में रहे। जब नौकर के कपड़े इतने बढ़िया होंगे तो हर कोई समझ लेगा कि मालिक कितना अमीर है। और सुनो
3: जी सरकार,
2: वो नए जूते भी पहन लेना। हा?
3: बहुत अच्छे सरकार, अभी पहन लेता हूं, अभी पहन लेता। बापू
0: बेटे, बबटलाल
3: बापू, तुमने अपने दांत निकलवा कर नए दांत लगवाए, अपना सर मुंडवा कर सर पर नए बालों की टोपी लगवा ली, मुझे सब पता है।
0: बेटे बात ये है कि
3: मुझे ये भी पता है बापू कि तुमने ये सब किस लिए किया है जी। तुम अपनी शादी करवा रहे हो ना, तुमने शादी के लिए अखबार में इश्तिहार भी निकलवाया है।
0: बेटे दरअसल बात यह है कि
3: बापू, मैं शादी कभी नहीं करवाऊंगा। दांत निकलवा कर नए दांत लगवाने पड़ते हैं, सर मुंडवा कर नए बाल लगवाने पड़ते हैं, मुझे ये सब अच्छा नहीं लगता जी।
0: हाँ बेटे, इसीलिए तो मैं तुम्हारी शादी अभी नहीं करवा रहा, इसमें बड़ी मुसीबत है
3: बापू। ये अपना नौकर है ना अमीर चंद।
0: हाँ बेटे,
3: ये मुझे हर वक्त यही सिखाता रहता है।
0: क्या?
3: कि तुम अब जवान हो गए हो, तुम्हारी उम्र 26-27 साल की हो गई है, तुम शादी क्यों नहीं कर लेते? बापू मैं बेवकूफ थोड़ी हूँ जो शादी कर लो।
0: हाँ बेटे, तुम बेवकूफ थोड़े हो जो शादी करोगे।
3: बापू तुम्हारी बात तो और है।
0: मम्मा मेरी बात तो और है।
3: और बापू मेरे जितने दोस्त हैं वो भी यही कहते रहते हैं कि तुम जवान हो गए हो, तुम्हारा बापू तुम्हारी शादी क्यों नहीं करता है। मैं कहता हूँ कि पहले बाप की शादी होती है या बेटे की?
0: बिल्कुल ठीक कहते हो तुम।
3: फिर वो चुप हो जाते हैं बाप।
0: अच्छा बेटा, अब तुम जाओ, कोई आने वाला है।
3: मैं जाऊं अपने कमरे में?
0: हाँ बेटा जाओ।
3: बापू जी नहीं चाहता।
2: अरे पोपटलाल, मैं कहता हूँ खुदा के लिए यहाँ से चले जाओ।
3: बापू
2: देखो देखो बेटा, पोपटलाल तुम जाके वो टेलीफोन तो सुनाओ।
3: तुम सुनाओ ना बापू।
2: नहीं तुम सुनाओ, पोपटलाल सुनाओ।
3: मैं नहीं, तुम सुनाओ।
2: मुझे भी जाना पड़ेगा।
4: मैंने कहा मैं अंदर आ सकती हूँ
3: जी? आप क्यों नहीं जी, अंदर चले आइए ना जी।
4: हेलो।
3: हेलो जी,
4: शादी के लिए अखबार में इश्तिहार आप ही ने छपवाया है ना?
3: इश्तिहार? हाँ, हमने ही, मेरा मतलब है मेरे बापू ने छपवाया है जी।
4: तो ठीक है। ओह कितना ब्यूटीफुल बंगला है आपका। और कितनी ब्यूटीफुल कार खड़ी है बाहर। और तुम भी कितने ब्यूटीफुल हो।
3: सभी सभी यही कहते हैं।
4: आप तो बहुत ही इंटरेस्टिंग आदमी है, क्या आप भी मुझे पसंद करते हैं?
3: मेरा पसंद करने या ना करने से क्या होता है जी, आप मेरे बापू से बात करिए।